शिकार हुन्थ्यो र त्यो जंगल सधैं हिंसक सिंह बाघ भालू र विषालु सर्पहरूले भरिएको हुन्थ्यो। त्यहाँ मानिसहरूको आवत जावत शून्य थियो। तिमीले त्यहाँ एउटा सानो खरको झुपडी बनायौ र जंगली कन्दमूल खाएर दिन बितित र थकित भयो। महर्षि अगस्त्य कथाको मुख्य मोड वर्णन गर्दै भन्नुहुन्छ, हे महाराज, तिमी शिकारको खोजीमा भौतारी रहेका थियौ। अचानक तिम्रो आँखा एउटा रुखको फेदमा पर्यो। त्यहाँ तिमीले एकजना वृद्ध र अत्यन्तै दुखी ब्राह्मणलाई देख्यौ। ती ब्राह्मण अरू कोही नभएर साक्षात महायोगी उग्रदेव हुनुहुन्थ्यो। उहाँ धेरै दिनदेखि त्यस मनुष्यरहित वनमा बाटो भुलेर भौतारी रहनु भएको थियो। भोक प्यास र हिंसक जनावरहरूको डरका कारण उहाँको शरीर पूर्ण रूपमा गलिसकेको थियो। ओठ सुकिसकेका थिए र उहाँ अचेत जस्तै भएर भुइँमा ढल्नु भएको थियो। उहाँको यो अवस्था अत्यन्तै हृदय विदारक थियो। हे राजन, तिमी पूर्व जन्ममा जतिसुकै दुष्ट पापी र नास्तिक भए पनि ईश्वरको एउटा गुप्त विधान थियो। त्यो मरणासन्न अवस्थामा रहेका वृद्ध ब्राह्मणलाई देख्ने बित्तिकै तिम्रो त्यो कठोर र पापी हृदयमा अचानक एउटा अपूर्व दया र करुणाको भावना उत्पन्न भयो। तिम्रो मन पग्लियो। तिमीले आफ्नो धनुष बाणलाई एकातर्फ पन्छ्याएर राख्यौ र ती अचेत ब्राह्मणलाई आफ्ना बलिया हातहरूले उठाएर बिस्तारै आफ्नो आश्रममा ल्यायौ। तिमी भित्रको पशुता हरायो र मानवता जागृत भयो। महर्षि अगस्त्य भन्नुहुन्छ, हे राजन, जब तिमीले ती अचेत ब्राह्मण उग्रदेवलाई आफ्नो कुटीमा ल्यायौ तब तिम्री ती दयालु र पतिव्रता पत्नी पनि ब्राह्मणको त्यो अवस्था देखेर अत्यन्तै दुखी भइन्। तिमीहरू दुवै स्त्री पुरुष मिलेर ती अतिथि ब्राह्मणको सेवामा जुट्यौ। तिम्री पत्नीले हतार हतार जंगलको स्वच्छ पानी लिएर आइन् र उहाँको मुखमा पानीका थोपाहरू हालिदिइन्। उहाँको खुट्टा पखालिदिइन् र चिसो हावा चल्ने व्यवस्था गरिन्। तिमीले उहाँको थकित शरीरलाई सुमसुमाएर आराम दियौ। तिमीहरू आफै कति दिनदेखि भोका थियौ तर आफ्नो दुःखलाई बिर्सिएर तिमीहरूले ती उग्रदेव ब्राह्मणको अत्यन्तै भावपूर्वक र निस्वार्थ सेवा गर्यौ। तिमीहरूको यस्तो निरन्तर र पवित्र सेवाका कारण केही समयपछि ती महायोगी उग्रदेवको शरीरमा चेतना फर्कियो। उहाँले बिस्तारै आफ्ना आँखाहरू खोल्नुभयो। उहाँले आफ्नो अगाडि एउटा अपरिचित झुपडी र दुईजना वनवासी स्त्री पुरुषलाई देखेर अत्यन्तै आश्चर्य मान्न थाल्नुभयो। उहाँले सोच्नुभयो, म त यो भयानक जंगलमा मर्नै लागेको थिएँ। मलाई यहाँ कसले ल्यायो र यो वनमा मेरो ज्यान जोगाउने यी महापुरुषहरू को हुन्? उग्रदेवजीले अलिकति तंग्रिएर भन्नुभयो, हे भद्र पुरुष, हे कल्याण नारी, म तिमीहरूलाई चिन्दिन। तिमीहरू को हौ? कृपा गरेर मलाई आफ्नो परिचय देऊ। किनकि शास्त्रको नियम छ कि कुनै पनि बुद्धिमान ब्राह्मणले आफू बसेको स्थान र आफ्ना उपकारी मानिसहरूको परिचय नजानिकन बस्नु हुँदैन। तिमीहरूले ममाथि ठूलो उपकार गरेका छौ, मलाई सत्य भन। महर्षि अगस्त्य भन्नुहुन्छ, हे राजन चित्रभाउ, जब ब्राह्मण उग्रदेवले अत्यन्तै मधुर र आत्मीय बाणीमा आफ्नो परिचय सोध्नुभयो तब तिम्रो मनमा आफ्नो हीनता र पाप कर्महरूको सम्झना आयो। तिमीले बडो नम्रताका साथ उहाँको चरणमा शिर झुकाएर आफ्ना दुवै हात जोडेर भन्न लाग्यो, हे पूजनीय ब्राह्मण देव, म कुनै ठूलो कुलको वा धर्मात्मा पुरुष होइन। मेरो नाम मणिग्रीव हो र म जातिले शूद्र हुँ। हे महाराज, म यति धेरै पापी र दुष्ट थिएँ कि मेरा पापहरूका कारण मेरा आफ्नै दाजुभाइ कुल कुटुम्ब र जातिका मानिसहरूले मलाई समाजबाट तिरस्कृत गरेर निकालिदिए। राजाले मेरो सबै धन खोसे र म सधैँ क्रोध र पापमा डुबिरहने अधम प्राणी हुँ। यी मेरी पतिव्रता पत्नी हुन् जसले मेरो यो दुर्गतिमा पनि मेरो साथ छोडिनन्। हामी यहाँ यस निर्जन वनमा आफ्ना पापहरूको दण्ड भोग्दै बसिरहेका छौँ। आज मेरो भाग्यले हजुरको दर्शन पाएँ र हजुरको सेवा गर्ने अवसर मिल्यो। महर्षि अगस्त्य भन्नुहुन्छ, हे राजन, मणिग्रीवको यस्तो स्पष्ट सत्य र विनम्र वचन सुनेर ब्राह्मण उग्रदेवको हृदय प्रसन्नताले भरियो। उहाँले बुझ्नुभयो कि यो मानिस बाहिरबाट जस्तो देखिए पनि यसको भित्र कतै न कतै धर्मको अंश बाँकी छ। उहाँले बिना कुनै भेदभाव अत्यन्तै खुसी भएर तिनीहरूले दिएको जंगली फलहार ग्रहण गर्नुभयो र वनको शीतल जल पिउनुभयो।
उहाँको भोक र प्यास मेटियो

र उहाँको अनुहारमा तेज फर्कियो। त्यसपछि मणिग्रीवले सोध्यो, हे मुनि श्रेष्ठ, यो वन त मनुष्य रहित छ, यहाँ खाने पानीको पनि राम्रो व्यवस्था छैन, यो जंगल सधैँ दुष्ट सिंह बाघ भालु र भयानक जन्तुहरूले भरिएको छ। यस्तो महाविपत्तिले भरिएको महावनमा हजुर जस्ता वृद्ध महात्मा एक्लै कहाँ जान लाग्नु भएको थियो? हजुर यहाँ कसरी आइपुग्नु भयो? मणिग्रीवको यो कुरा सुनेर उग्रदीपजीले भन्नुभयो, हे मणिग्रीव, म जातिले ब्राह्मण हुँ, म यस संसारको सबैभन्दा ठूलो महातीर्थ प्रयागराज जाने इच्छाले आफ्नो घरबाट निस्किएको थिएँ, तर बाटोमा हिँड्दा हिँड्दै म यो अन्जान र भयानक वनमा अल्मलिएँ, बाटो भुलेर म यहाँ आइपुगे। यदि आज तिमीहरूले मलाई बचाएर आफ्नो आश्रममा नल्याएको भए म पक्कै पनि कुनै हिंसक जनावरको आहार बन्ने थिएँ वा भोग प्यासले गर्दा मेरो प्राण जाने निश्चित थियो। तिमीले मलाई साक्षात जीवन दान दिएका छौ, तसर्थ हे मणिग्रीव, म तिमीसँग अत्यन्तै प्रसन्न छु। तिमी मलाई भन, तिमीलाई के वरदान वा वस्तु प्रदान गरौं? तिमीहरू दुवै स्त्री पुरुष कुन दुःखका कारण आफ्नो घरबार छोडेर यस भयानक वनको आश्रय लिनु पर्यो त्यो सबै मलाई भन। म आफ्ना सबै शक्तिहरू लगाएर तिम्रो त्यो दरिद्रता र दुःखलाई सधैँका लागि दूर गर्ने चेष्टा गर्दछु। महर्षि अगस्त्य राजा चित्रबाहुलाई भन्नुहुन्छ, हे राजन, यस प्रकार आफ्नै पतिव्रता पत्नीको अगाडि महायोगी उग्रदेवका ती अमृत समान दयाले भरिएका र दुःख दूर गर्ने आश्वासनयुक्त वचनहरू सुनेर मणिग्रीवको आँखामा आँसु आयो। उसले बुझ्यो कि उसको जीवनको अन्धकार अब समाप्त हुन लागेको छ। उसले ती मुनीश्वरको चरणमा पुनः प्रार्थना गर्यो र आफ्नो जीवनको त्यो दारुण दरिद्रता रूपी समुद्रबाट पार उत्रनको लागि आफ्ना पूर्वजन्मका अनेकौं भयंकर र डर लाग्दा पाप कर्महरूको वृत्तान्त उहाँलाई सुनाउन तयार भयो। सुधाजी भन्नुहुन्छ, हे सौनक आदि ऋषिगण, महर्षि वाल्मीकिले राजा दृढ धनवालाई दीपदानको फल बुझाउने क्रममा राजा चित्रबाहु र महर्षि अगस्त्यको यो परम अद्भुत संवाद सुनाउनु भयो। जहाँ पूर्व जन्मको एउटा पापी शूद्र मणिग्रीवले साक्षात उग्रदेव ब्राह्मणको ज्यान बचाएर उहाँको कृपा प्राप्त गरेको छ, अब यसपछि मणिग्रीवले उग्रदेवलाई आफ्ना कुन कुन पाप कर्महरू सुनाए, उग्रदेवले उसलाई दरिद्रता र पापबाट मुक्त हुनको लागि पुरुषोत्तम मासको कुन चाहिँ गुप्त दीपदानको विधि बताए र कसरी त्यो पापी मणिग्रीव अर्को जन्ममा राजा चित्रबाहु बन्यो, यो सबै परम पावन र कल्याणकारी वृत्तान्त अब आगामी 24 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः विस्तार पूर्वक वर्णन गर्नेछु। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा तृणधर्मा वाल्मीकि संवादे पुरुषोत्तम मास महात्मे चित्रबाहु राजा अगस्त्य संवादे मणिग्रीव चरित्रे त्रयोविंशम तीतमो अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: 시전지.
1: 아, 대학 무조비, 대학 무조비.

0: तपाईं अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाभेल।
4: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
5: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
6: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता
7: सिल्भर स्टेट धर्मपथ, न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि, जावला खेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: एफएम अध्यात्म ज्योति को अब को प्रस्तुति कार्यक्रम ज्ञानोदय। यस कार्यक्रम का प्रायोजक श्रेष्ठ ज्वेलरिंग सेंटर बाग बजार र चाबहिल।
1: रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जमा श्रेष्ठ टेलरिङ सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुति कार्यक्रम ज्ञानोदयमा प्रस्तुता म युवेन्द्र यहाँलाई स्वागत गर्दछु।

0: यस कार्यक्रमका प्रायोजक श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चारवहिल।
1: श्रेष्ठ टेलरिङ सेन्टरको प्रायोजनमा आदरणीय श्रोता अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञानोदय र कार्यक्रममा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: यस कार्यक्रमका प्रायोजक श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चारवहिल।
1: श्रेष्ठ टेलरिङ सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुति कार्यक्रम ज्ञानोदयमा प्रस्तोता म युवेन्द्र यहाँलाई केही सुमधुर भजनहरू सुनाइरहेको छु।

0: यस कार्यक्रमका प्रायोजक श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चारवहिल
1: कार्यक्रम ज्ञानोदय श्रेष्ठ टेलरिङ सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुतिमा आदरणीय श्रोता अहिले यहाँ केही सुमधुर भजनहरू सुन्दै हुनुहुन्छ।

श्रेष्ठ ट्रेनिङ सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुति कार्यक्रम ज्ञानोदयमा आदरणीय श्रोता सुन्दै हुनुहुन्छ केही सुमधुर भजनहरू। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही समय व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: हर एक सियो धागो र टाक सँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यु रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
6: सम्पर्क नम्बर 5320411 9802076888।
4: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
7: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
8: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
7: सेमिनार गोष्ठीका लागि उपयुक्त
8: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
8: सम्पर्क नम्बर
7: 9141470164,
8: 9032445 54,
7: 9829 5287।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञानोदय। यस कार्यक्रमका प्रायोजक श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चार महिला।

आदरणीय श्रोता, यो व्यावसायिक अन्तराल पछाडि फेरि एकपटक यहाँलाई स्वागत छ। म प्रस्तुता युवेन्द्र, श्रेष्ठ ट्रेडिङ सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुति कार्यक्रम ज्ञानोदयमा केही सुमधुर भजन यहाँलाई सुनाइरहेको छु।

एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रम प्रायोजन करना अथवा यहाँ को सेवा वा उत्पादन को विज्ञापन करना चाहनु हुने महानुभाव 9841 यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञानोदय। यस कार्यक्रमका प्रायोजक श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चारवहिल।
1: आदरणीय श्रोता, अहिले यहाँ श्रेष्ठ टेलिङ सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुति सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञानोदय, र कार्यक्रममा सुमधुर भजनको क्रममा हुनुहुन्छ।

समस्त आदरणीय श्रोता, कार्यक्रमको भने निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुटिने समय। कार्यक्रमबाट प्रस्तुत म युवेन्द्र बिदा माग्दछु। आजको यहाँको दिन अत्यन्त शुभ रहोस्, सुखद रहोस्, यही मङ्गल कामनाका साथमा नमस्कार।

0: Jordi.
1: अध्यात्म ज्योति।

0: श्रेष्ठ टेलरिंग
1: चीर परिचित यहाँ श्रेष्ठ टेलरिंग।
2: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम।
3: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ, त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
4: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 5 56।

0: ओल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र श्री पुरुषोत्तम महिनाको 23 औं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गतको 23 औं अध्याय।

सुतजी भन्नुहुन्छ, हे परम ज्ञानी, भगवत कथाका अनुरागी र नैमिषारण्यको यस पावन तपोभूमिमा एकत्रित हुनुभएका शौनक आदि ऋषिगण हजुरहरूले अघिल्लो 22 अध्यायमा महर्षि वाल्मीकिद्वारा राजा दृढधनुवालाई उपदेश गरिएको पुरुषोत्तम मास व्रतको अत्यन्तै कडा पवित्र सात्विक आहार सम्बन्धी नियमहरूको वृत्तान्त श्रवण गर्नुभयो। हजुरहरूले जान्नुभयो कि कसरी गहुँ, चामल, घिउ र 1,00,000 तुलसी दलद्वारा शालिग्रामको पूजन गर्नाले मनुष्यले गोलोक धाम प्राप्त गर्दछ र कसरी अभक्ष, भक्षण, निन्दा र तेलको प्रयोगले व्रत नष्ट हुन्छ। अब यस 23 अध्यायमा कथाले एउटा अझ बढी प्रकाशमय, कल्याणकारी र सर्वसाधारणका लागि अत्यन्तै सहज तर परम फलदायी धार्मिक कृत्यको क्षेत्रमा प्रवेश गर्दछ, जसलाई दीपदान भनिन्छ। अन्धकारलाई नष्ट गरेर ब्रह्माण्डलाई आलोकित पार्ने दीप बत्तीको दान पुरुषोत्तम मासमा गर्नाले कस्तो अलौकिक र आश्चर्यजनक फल प्राप्त हुन्छ भन्ने विषयमा यो अध्याय केन्द्रित छ। महर्षि वाल्मीकिले राजा दृढधनुवाको संशय निवारण गर्नका लागि एउटा अत्यन्त प्राचीन, रोचक र पापको सागरबाट मुक्ति दिलाउने इतिहासको वर्णन गर्नुहुनेछ। तसर्थ हजुरहरू आफ्ना सम्पूर्ण मानसिक चञ्चलतालाई त्यागेर हृदयमा साक्षात पुरुषोत्तम भगवानको ध्यान गर्दै यो परम पवित्र कथा श्रवण गर्नुहोस्। भगवान नारायण अगाडि भन्नुहुन्छ, हे मुनि श्रेष्ठ नारद, जब राजा दृढधनुवाले महर्षि वाल्मीकिको मुखारविन्दबाट व्रतका कठोर नियमहरू र गोलोक प्राप्तिको महाफल सुने, तब उनको हृदयमा भक्ति र जिज्ञासाको अर्को एउटा दियो बल्यो। उनले सोचे कि यस संसारमा धेरै यस्ता मानिसहरू पनि छन् जो शारीरिक रूपमा अत्यन्तै अशक्त छन्, जो कठोर नियमहरू पालन गर्न सक्दैनन् वा जो दरिद्र छन्। यस्ता मानिसहरूका लागि यो पुरुषोत्तम मास कसरी फलदायी हुन सक्छ र यस महिनामा गरिने दीपदानको कस्तो विशिष्ट महिमा छ, यो सम्झेर राजा दृढधनुवाले अत्यन्तै श्रद्धापूर्वक आफ्ना दुवै हात जोडे, महर्षिको चरण कमलमा शिर झुकाएर दण्डवत प्रणाम गरे र नम्र वाणीमा सोध्न लागे, हे मुनि श्रेष्ठ, हे ज्ञानका महासागर, हजुरको कृपाले मैले आहार र व्यवहारको नियम त विस्तारपूर्वक बुझे। अब मेरो मनमा यो जान्ने तीव्र इच्छा जागृत भएको छ कि यस परम पावन पुरुषोत्तम मासमा भगवान श्रीहरिको अगाडि दीपदान, बत्ती बाल्ने वा दान गर्ने कार्य गर्नाले मनुष्यलाई कस्तो फल प्राप्त हुन्छ। हे दयालु गुरुदेव, कृपा गरेर ममाथि अनुग्रह गर्नुहोस् र यस दीपदानको सम्पूर्ण रहस्य मलाई विस्तार पूर्वक भनिदिनुहोस्। राजा दृढधनुवाको यस्तो लोक कल्याणकारी र भक्तिपूर्ण प्रश्न सुनेर महर्षि वाल्मीकिको हृदय हर्षले गदगद भयो। उहाँको अनुहारमा एउटा दिव्य मुस्कान छायो र उहाँले राजालाई आशीर्वाद दिँदै भन्नुभयो, हे प्रतापी राजन दृढधनुवा, तिमी धन्य छौ किनकि तिम्रो बुद्धि सधैँ भगवानको चरणमा र लोक कल्याणको मार्गमा लागिरहन्छ। पुरुषोत्तम मासमा दीपदानको जुन महिमा छ त्यो यति अलौकिक छ कि त्यसको श्रवण मात्रले पनि मानिसका अनेकौं जन्मका पापहरू नष्ट हुन्छन्। यस दीपदानको फल बुझाउनको लागि म तिमीलाई एउटा प्राचीन र परम आश्चर्यजनक इतिहास सुनाउँछु, तिमी ध्यान दिएर सुन। प्राचीन कालमा भाग्यनगर नामको एउटा अत्यन्त विशाल, समृद्ध र वैभवशाली राज्य थियो। त्यहाँ चित्रबाहु नामका एक परम प्रतापी राजा राज्य गर्दथे। राजा चित्रबाहु कुनै साधारण राजा थिएनन्। उनी सत्य प्रतिज्ञा भएका, आफूले बोलेको कुरा पूरा गर्ने, अत्यन्तै बुद्धिमान, रणभूमिमा शत्रुहरूलाई परास्त गर्ने शूरवीर, शत्रुहरूलाई पनि क्षमा गरिने क्षमाशील, संसारका समस्त धर्म र शास्त्रहरूको रहस्य जान्ने परम धर्मज्ञ,
उच्चशील र चरित्र भएका दिन दुखीहरू प्रति दयाले ओतप्रोत भएका र साक्षात पूजनीय भगवान श्रीहरि विष्णुका अनन्य भक्त थिए। उनी आफ्नो प्रजालाई आफ्नै सन्तान जस्तै माया गर्दथे, जसका कारण उनको राज्यमा कहिले अनिकाल, महामारी वा दुःख हुँदैन थियो। महर्षि वाल्मीकि कथालाई अगाडि बढाउँदै भन्नुहुन्छ, हे राजन, एक दिनको कुरा हो, राजा चित्रबाहु आफ्नो राजदरबारमा मन्त्री र सभासदहरूका साथ राज्यका कार्यहरूमा व्यस्त थिए। त्यसै बेला धेरै टाढाको यात्रा गरेर आउनुभएका साक्षात तेजोमय सिद्ध योगी महर्षि अगस्त्यको उनको दरबारमा अचानक आगमन भयो। महर्षि अगस्त्यलाई टाढैबाट आउँदै गरेको देख्ने बित्तिकै राजा चित्रबाहु आफ्नो सिंहासनबाट जुरुक्क उठे र हतार हतार दौड़दै दरबारको ढोकासम्म पुगे। राजाले महर्षि अगस्त्यको पवित्र चरणमा साष्टाङ्ग दण्डवत प्रणाम गरे। त्यसपछि उनले ऋषिराजलाई आदरपूर्वक दरबारको भित्री भागमा ल्याएर उच्च आसनमा विराजमान गराए। राजाले शास्त्रोक्त विधि अनुसार महर्षिको पाद्य अर्घ र मधुपर्कद्वारा षोडशोपचार पूजा गरे। महर्षिको चरण पखालेको पानीलाई आफ्नो शिरमा चढाएर राजा धन्य भए। जब महर्षि अगस्त्य सुखपूर्वक आसनमा विराजमान हुनुभयो, तब राजा चित्रबाहु अत्यन्तै विनम्र र विनीत भावले उहाँको अगाडि भुइँमा बसे र हात जोडेर गदगद कण्ठले भन्न लागे, हे मुनिराज, हे त्रिकालदर्शी महात्मा, आज मेरो जीवन पूर्ण रूपमा सफल भएको छ। आज मेरो यो मानव चोला र यो राजदरबार धन्य भएको छ, जो हजुर जस्ता महान सिद्ध पुरुषहरूको चरण मेरो यस सेवकको घरमा पर्यो। हजुरको दर्शन मात्रले मेरा अनेकौं जन्मका पाप कर्महरू नष्ट भएका छन्। हे देव, म हजुरको दासु न दासु हुँ, मलाई आज्ञा गर्नुहोस्। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे राजन, महर्षि अगस्त्यको पूजन गरिसकेपछि राजा चित्रबाहुको मनमा एउटा पुरानो जिज्ञासा जागृत भयो, जसले उनलाई लामो समयदेखि अचम्म पारिरहेको थियो। उनले आफ्नो शिर झुकाए, दुवै हात जोडेर महर्षिको अगाडि अत्यन्तै विनम्रताका साथ आफ्नो मनको कुरा राखे। राजा चित्रबाहुले भने, हे महाराज, मेरो मनमा एउटा ठूलो संशय छ, जसको निवारण केवल हजुर जस्ता त्रिकालदर्शी महात्माले मात्र गर्न सक्नुहुन्छ। म जब मेरो जीवनलाई हेर्दछु, तब म आश्चर्यमा पर्दछु। मेरो यहाँ यति धेरै धन सम्पत्ति अथाय ऐश्वर्य साक्षात लक्ष्मीको वास कसरी भयो? मेरो यो राज्य पूर्ण रूपमा अकण्टक, शत्रुविहीन, बाधा अवरोध नभएको र शान्त कसरी भयो? र सबैभन्दा ठूलो कुरा, मलाई मन वचन र कर्मले मेरो सेवामा समर्पित रहने परम सुन्दरी, महाभाग्यशाली र धर्ममा दृढ निष्ठा भएकी यस्ती पतिव्रता स्त्री कसरी प्राप्त भइन्? मुनि, मलाई यो थाहा छैन कि मैले मेरो पूर्व जन्ममा त्यस्तो कुन चाहिँ महान र उत्तम सत्कार्य गरेको थिएँ, जसको फलस्वरूप मलाई यस जन्ममा यो सम्पूर्ण सुख प्राप्त भइरहेको छ। कृपा गरेर मेरो पूर्व जन्मको यो रहस्य मलाई बताइदिनुहोस्। राजा चित्रबाहुको यस्तो निष्कपट र धार्मिक प्रश्न सुनेर महर्षि अगस्त्यले आफ्ना दिव्य नेत्रहरू बन्द गर्नुभयो र योग बलद्वारा राजाको भूतकाल अर्थात पूर्व जन्मको घटनाहरूलाई हेर्न लाग्नुभयो। केही क्षणपछि उहाँले आफ्ना नेत्रहरू खोल्नुभयो र गम्भीर तर मधुर वाणीमा भन्नुभयो, हे राजन चित्रबाहु, तिमीले जे सोचिरहेका छौ सत्य त्योभन्दा धेरै फरक र आश्चर्यजनक छ। तिम्रो यो वर्तमान जीवन जति पवित्र र वैभवशाली छ, तिम्रो पूर्व जन्म त्योभन्दा बिल्कुल विपरीत अन्धकारमय र पापी थियो। म तिमीलाई तिम्रो पूर्व जन्मको सत्य चरित्र सुनाउँछु, सुन। पूर्व जन्ममा तिमी चमत्कारपुरी नामको एउटा सुन्दर र परम प्रसिद्ध नगरमा बस्थ्यौ। त्यस जन्ममा तिम्रो नाम मणिग्रीव थियो र तिमी जातिले शूद्र थियौ। तर हे राजन, त्यस जन्ममा तिमी अत्यन्तै नास्तिक, ईश्वर र वेदमा विश्वास नगर्ने, दुष्ट चरित्र भएका, अरूले गरेको उपकारलाई नमान्ने कृतघ्न र सधैँ अरूको कुबोलो सोच्ने खोटी बुद्धिका थियौ। तिमी दिन रात चोरी, डकैती, हिंसा र असत्य बोल्ने जस्ता घोर पाप कर्महरूमा लीन रहन्थ्यौ। तिम्रो मनमा न त धर्मप्रति कुनै श्रद्धा थियो, न त साधु सन्तहरूप्रति कुनै आदर नै थियो। तिमी पूर्ण रूपमा काम, क्रोध र लोभको वशमा परेका थियौ।
हे राजन, मणिग्रीवको रूपमा तिमीले यति धेरै पाप कर्महरू गर्यौ कि तिम्रो अत्याचारबाट तिम्रा आफ्नै दाजुभाइ, कुल कुटुम्ब र नाता गोताका मानिसहरू पूर्ण रूपमा आजित भए। अन्तत तिम्रो कुल र जातिका मानिसहरूले तिमीलाई आफ्नो समाज र परिवारबाट पूर्ण रूपमा बहिष्कृत गरिदिए। तिम्रो पाप कर्म र अपराधको कुरा जब नगरका राजासम्म पुग्यो, तब ती क्रोधी राजाले तिमीलाई कडा दण्ड दिँदै तिम्रो सर्वस्व धन र सम्पत्ति खोसेर लिए। राजाले खोसेर बाँकी रहेको जुन अलिकति धन थियो त्यसलाई तिम्रा रिसाएका जातिका मानिसहरूले आपसमा लुटेर लगे। यसरी क्षणभरमै तिमी सडकको भिखारी जस्तै बन्यौ। तिम्रो सम्पूर्ण धन नष्ट भएपछि तिमीलाई अत्यन्त ठूलो क्लेश, मानसिक पीड़ा र दारुण गरिबीको सामना गर्नु पर्यो। तिम्रो मन सधैँ उद्विग्न, चिन्तित र अशान्त रहन थाल्यो। तर हे महाराज, यस्तो घोर विपत्ति र विनाशको समयमा पनि एउटा ठूलो चमत्कार भयो। तिम्री जुन यो वर्तमान समयकी रानी छिन्, उनी त्यस जन्ममा पनि तिम्री धर्म पत्नी थिइन्। उनी मन, कर्म र बाणीले सधैँ पति सेवामा लीन रहने परम पतिव्रता, महाभाग्यशाली र धर्ममा अडिग रहने नारी थिइन्। तिम्रो धन नष्ट हुँदा, समाजले तिमीलाई थुक्दा र दाजुभाइले निकाल्दा पनि ती साध्वी स्त्रीले तिम्रो साथ कहिले छोडिनन्। उनी सुखमा मात्र होइन, दुःखको त्यो महासागरमा पनि तिम्रो छाया बनेर तिम्रो साथमै उभिरहिन्। महर्षि अगस्त्य भन्नुहुन्छ, हे राजन चित्रबाहु, जब चमत्कार पुरीबाट तिमीलाई लखेटियो, तब तिमी त्यो अवस्थाबाट लज्जित र दुखी भएर आफ्नै पतिव्रता पत्नीका साथ एउटा घोर र निर्जन वनमा गएर बस्न थाल्यौ। त्यो वन यति भयानक थियो कि त्यहाँ दिउँसै पनि अन्धकार हुन्थ्यो र त्यो जंगल सधैँ हिंसक सिंह, बाघ, भालु र विषालु सर्पहरूले भरिएको हुन्थ्यो। त्यहाँ मानिसहरूको आवत जावत शून्य थियो। तिमीले त्यहाँ एउटा सानो खरको झुपडी बनायौ र जंगली कन्द मूल खाएर दिन बिताउन थाल्यौ। एक दिनको कुरा हो, तिम्रो झुपडीमा खानेकुरा केही पनि थिएन। तिमी अत्यन्त भोको थियौ र तिम्रो मनमा आफ्नो पुरानो हिंसक स्वभाव जागृत भयो। तिमीले आफ्नो धनुष बाण उठायौ र मृगको मासु प्राप्त गर्ने इच्छाले त्यस हिंसक जनावरहरूले भरिएको घोर वनको भित्री भागतिर लाग्यौ। तिमी जंगलमा शिकार खोज्दै खोज्दै टाढासम्म पुग्यौ, तर त्यस दिन तिमीले कुनै पनि शिकार फेला पार्न सकेनौ, जसका कारण तिमी अझ बढै क्रोधित र थकित भयौ। महर्षि अगस्त्य कथाको मुख्य मोड वर्णन गर्दै भन्नुहुन्छ, हे महाराज, तिमी शिकारको खोजीमा भौतारिरहेका थियौ। अचानक तिम्रो आँखा एउटा रुखको फेदमा पर्यो। त्यहाँ तिमीले एकजना वृद्ध र अत्यन्तै दुखी ब्राह्मणलाई देख्यौ। ती ब्राह्मण अरू कोही नभएर साक्षात महायोगी उग्रदेव हुनुहुन्थ्यो। उहाँ धेरै दिनदेखि त्यस मनुष्यरहित वनमा बाटो भुलेर भौतारिरहनु भएको थियो। भोक, प्यास र हिंसक जनावरहरूको डरका कारण उहाँको शरीर पूर्ण रूपमा गलिसकेको थियो। ओठ सुकिसकेका थिए र उहाँ अचेत जस्तै भएर भुइँमा ढल्नु भएको थियो। उहाँको यो अवस्था अत्यन्तै हृदय विदारक थियो। हे राजन, तिमी पूर्व जन्ममा जतिसुकै दुष्ट, पापी र नास्तिक भए पनि ईश्वरको एउटा गुप्त विधान थियो, त्यो मरणासन्न अवस्थामा रहेका वृद्ध ब्राह्मणलाई देख्ने बित्तिकै तिम्रो त्यो कठोर र पापी हृदयमा अचानक एउटा अपूर्व दया र करुणाको भावना उत्पन्न भयो। तिम्रो मन पग्लियो, तिमीले आफ्नो धनुष बाणलाई एकातर्फ पन्छ्याएर राख्यौ र ती अचेत ब्राह्मणलाई आफ्ना बलिया हातहरूले उठाएर बिस्तारै आफ्नो आश्रममा ल्यायौ। तिमी भित्रको पशुता हरायो र मानवता जागृत भयो। महर्षि अगस्त्य भन्नुहुन्छ, हे राजन, जब तिमीले ती अचेत ब्राह्मण उग्रदेवलाई आफ्नो कुटीमा ल्यायौ, तब तिमी ती दयालु र पतिव्रता पत्नी पनि ब्राह्मणको त्यो अवस्था देखेर अत्यन्तै दुखी भइन्। तिमीहरू दुवै स्त्री पुरुष मिलेर ती अतिथि ब्राह्मणको सेवामा जुट्यौ। तिम्रो पत्नीले हतार हतार जंगलको स्वच्छ पानी लिएर आइन् र उहाँको मुखमा पानीका थोपाहरू हालिदिइन्, उहाँको खुट्टा पखालिदिइन् र चिसो हावा चल्ने व्यवस्था गरिन्। तिमीले उहाँको थकित शरीरलाई सुमसुमाएर आराम दियौ। तिमीहरू आफै कति दिनदेखि भोका थियौ,
तर आफ्नो दुःखलाई बिर्सिएर तिमीहरूले ती उग्रदेव ब्राह्मणको अत्यन्तै भावपूर्वक र निस्वार्थ सेवा गर्यौ। तिमीहरूको यस्तो निरन्तर र पवित्र सेवाका कारण केही समयपछि ती महायोगी उग्रदेवको शरीरमा चेतना फर्कियो। उहाँले बिस्तारै आफ्ना आँखाहरू खोल्नुभयो। उहाँले आफ्नो अगाडि एउटा अपरिचित झुपडी र दुईजना वनवासी स्त्री पुरुषलाई देखेर अत्यन्तै आश्चर्य मान्न थाल्नुभयो। उहाँले सोच्नुभयो, म त यो भयानक जंगलमा मर्नै लागेको थिएँ, मलाई यहाँ कसले ल्यायो र यो वनमा मेरो ज्यान जोगाउने यी महापुरुषहरू को हुन्? उग्रदेवजीले अलिकति तंग्रिएर भन्नुभयो, हे भद्र पुरुष, हे कल्याण नारी, म तिमीहरूलाई चिन्दिन, तिमीहरू को हो? कृपा गरेर मलाई आफ्नो परिचय देऊ, किनकि शास्त्रको नियम छ कि कुनै पनि बुद्धिमान ब्राह्मणले आफू बसेको स्थान र आफ्ना उपकारी मानिसहरूको परिचय नजानिकन बस्नु हुँदैन। तिमीहरूले ममाथि ठूलो उपकार गरेका छौ, मलाई सत्य भन। महर्षि अगस्त्य भन्नुहुन्छ, हे राजन चित्रभाउ, जब ब्राह्मण उग्रदेवले अत्यन्तै मधुर र आत्मीय बाणीमा आफ्नो परिचय सोध्नुभयो, तब तिम्रो मनमा आफ्नो हीनता र पाप कर्महरूको सम्झना आयो। तिमीले बडो नम्रताका साथ उहाँको चरणमा शिर झुकाएर आफ्ना दुवै हात जोडेर भन्न लाग्यो, हे पूजनीय ब्राह्मण देव, म कुनै ठूलो कुलको वा धर्मात्मा पुरुष होइन, मेरो नाम मणिग्रीव हो र म जातिले शूद्र हुँ। हे महाराज, म यति धेरै पापी र दुष्ट थिएँ कि मेरा पापहरूका कारण मेरा आफ्नै दाजुभाइ कुल कुटुम्ब र जातिका मानिसहरूले मलाई समाजबाट तिरस्कृत गरेर निकालिदिए। राजाले मेरो सबै धन खोसे र म सधैँ क्रोध र पापमा डुबिरहने अधम प्राणी हुँ। यी मेरी पतिव्रता पत्नी हुन् जसले मेरो यो दुर्गतिमा पनि मेरो साथ छोडिनन्। हामी यहाँ यस निर्जन वनमा आफ्ना पापहरूको दण्ड भोग्दै बसिरहेका छौं। आज मेरो भाग्यले हजुरको दर्शन पाए र हजुरको सेवा गर्ने अवसर मिल्यो। महर्षि अगस्त्य भन्नुहुन्छ, हे राजन, मणिग्रीवको यस्तो स्पष्ट सत्य र विनम्र वचन सुनेर ब्राह्मण उग्रदेवको हृदय प्रसन्नताले भरियो। उहाँले बुझ्नुभयो कि यो मानिस बाहिरबाट जस्तो देखिए पनि यसको भित्र कतै न कतै धर्मको अंश बाँकी छ। उहाँले बिना कुनै भेदभाव अत्यन्तै खुसी भएर तिनीहरूले दिएको जंगली फलहार ग्रहण गर्नुभयो र वनको शीतल जल पिउनुभयो। उहाँको भोक र प्यास मेटियो र उहाँको अनुहारमा तेज फर्कियो। त्यसपछि मणिग्रीवले सोध्यो, हे मुनिश्रेष्ठ, यो वन त मनुष्य रहित छ, यहाँ खाने पानीको पनि राम्रो व्यवस्था छैन, यो जंगल सधैँ दुष्ट सिंह बाघ भालु र भयानक जन्तुहरूले भरिएको छ। यस्तो महाविपत्तिले भरिएको महावनमा हजुर जस्ता वृद्ध महात्मा एक्लै कहाँ जान लाग्नु भएको थियो? हजुर यहाँ कसरी आइपुग्नुभयो? मणिग्रीवको यो कुरा सुनेर उग्रदीपजीले भन्नुभयो, हे मणिग्रीव, म जातिले ब्राह्मण हुँ, म यस संसारको सबैभन्दा ठूलो महातीर्थ प्रयागराज जाने इच्छाले आफ्नो घरबाट निस्किएको थिएँ, तर बाटोमा हिँड्दा हिँड्दै म यो अन्जान र भयानक वनमा अल्मलिए, बाटो भुलेर म यहाँ आइपुगे। यदि आज तिमीहरूले मलाई बचाएर आफ्नो आश्रममा नल्याएको भए म पक्कै पनि कुनै हिंसक जनावरको आहार बन्ने थिएँ वा भोग प्यासले गर्दा मेरो प्राण जाने निश्चित थियो। तिमीले मलाई साक्षात जीवनदान दिएका छौ, तसर्थ हे मणिग्रीव, म तिमीसँग अत्यन्तै प्रसन्न छु। तिमी मलाई भन, तिमीलाई के वरदान वा वस्तु प्रदान गरौं? तिमीहरू दुवै स्त्री पुरुष कुन दुःखका कारण आफ्नो घरबार छोडेर यस भयानक वनको आश्रय लिनु पर्यो त्यो सबै मलाई भन। म आफ्ना सबै शक्तिहरू लगाएर तिम्रो त्यो दरिद्रता र दुःखलाई सधैँका लागि दूर गर्ने चेष्टा गर्दछु। महर्षि अगस्त्य राजा चित्रबाहुलाई भन्नुहुन्छ, हे राजन, यस प्रकार आफ्नी पतिव्रता पत्नीको अगाडि महायोगी उग्रदेवका ती अमृत समान दयाले भरिएका र दुःख दूर गर्ने आश्वासनयुक्त वचनहरू सुनेर मणिग्रीवको आँखामा आँसु आयो। उसले बुझ्यो कि उसको जीवनको अन्धकार अब समाप्त हुन लागेको छ। उसले ती मुनिश्वरको चरणमा पुनः प्रार्थना गर्यो र आफ्नो जीवनको त्यो दारुण दरिद्रता रूपी समुद्रबाट पार उत्रनको लागि आफ्ना पूर्वजन्मका अनेकौं भयंकर
र डर लाग्दा पाप कर्महरूको वृत्तान्त उहाँलाई सुनाउन तयार भयो। सुधाजी भन्नुहुन्छ, हे सौनक आदि ऋषिगण, महर्षि वाल्मीकिले राजा दृढ धनवालाई दीपदानको फल बुझाउने क्रममा राजा चित्रबाहु र महर्षि अगस्त्यको यो परम अद्भुत संवाद सुनाउनु भयो, जहाँ पूर्व जन्मको एउटा पापी शूद्र मणिग्रीवले साक्षात उग्रदेव ब्राह्मणको ज्यान बचाएर उहाँको कृपा प्राप्त गरेको छ। अब यसपछि मणिग्रीवले उग्रदेवलाई आफ्ना कुन कुन पाप कर्महरू सुनाए। उग्रदेवले उसलाई दरिद्रता र पापबाट मुक्त हुनको लागि पुरुषोत्तम मासको कुन चाहिँ गुप्त दीपदानको विधि बताए र कसरी त्यो पापी मणिग्रीव अर्को जन्ममा राजा चित्रबाहु बन्यो। यो सबै परम पावन र कल्याणकारी वृत्तान्त अब आगामी 24 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः विस्तार पूर्वक वर्णन गर्नेछु। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा तृणधनमा वाल्मीकि संवादे पुरुषोत्तम मास महात्मे चित्रबाहु राजा अगस्त्य संवादे मणिग्रीव चरित्रे त्रयोविंशम तीतमो अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8। अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भजनाञ्जली। यी व्यावसायिक सन्देशहरू पछि कार्यक्रम भजनाञ्जलीमा यहाँलाई पुनः स्वागत छ। आदरणीय श्रोता, यहाँ अहिले कार्यक्रम भजनाञ्जलीमा हुनुहुन्छ र कार्यक्रममा यहाँ अहिले सुमधुर भजनहरू सुन्दै हुनुहुन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भजनाञ्जली। एफएम अध्यात्म ज्योति 104.8
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जयश्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक यो जे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: सम्पर्क 9808-30007।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 9141-470-164,
6: 9032-45-54,
5: 9849-528-781।
0: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8। अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भजनाञ्जली। आदरणीय श्रोता, कार्यक्रम सुन्दै हुनुहुन्छ भजनाञ्जली र कार्यक्रममा यहाँ अहिले केही सुमधुर भजनहरू सुन्दै हुनुहुन्छ।

आदरणीय श्रोता, कार्यक्रम भजनाञ्जलीको समय आजको लागि पूरा हुन लागिसकेको छ। यस कार्यक्रमबाट म सभ्यता तिवारी बिदा हुन्छु। हवस् त, नमस्कार।

0: Jordi.
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति।

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ सुमधुर भजनहरुको साथमा कार्यक्रम भजन दीपाञ्जली। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ। नमस्कार आदरणीय श्रोता, कार्यक्रम भजन दीपाञ्जलीमा यहाँलाई स्वागत छ। उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेटको प्रायोजनमा रहेको यस कार्यक्रम भजन दीपाञ्जलीमा म सभ्यता तिवारी यहाँहरूको साथमा हुनेछु।

0: अहिले सुन्दै हुनुहुन्छ सुमधुर भजनहरूको साथमा कार्यक्रम भजन दीपाञ्जली। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ। एफएम अध्यात्म ज्योति 104.8 इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
1: टुगेदर वि डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
5: सिल्भर

0: बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9802076888।
5: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

अहिले सुन्दै हुनुहुन्छ सुमधुर भजनहरूको साथमा कार्यक्रम भजन दीपाञ्जली। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ। उच्च कारिगरी एवं उत्कृष्ट प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सर सामग्रीका निमित्त प्रख्यात सिल्भर स्टेटको प्रायोजनमा आदरणीय श्रोता अहिले यहाँ कार्यक्रम भजन दीपाञ्जली सुन्दै हुनुहुन्छ।

काठमाडौँको साढे आठ हुँदैछ। आधुनिक श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ चाँदीका हरेक प्रकारका सामग्रीका निमित्त प्रसिद्ध सिल्भर स्टेटको प्रायोजनमा कार्यक्रम भजनाञ्जली।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

अहिले सुन्दै हुनुहुन्छ सुमधुर भजनहरूको साथमा कार्यक्रम भजन दीपाञ्जली। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ। आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ उच्च कारिगरी एवं उत्कृष्ट प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सर सामग्रीका निमित्त प्रख्यात सिल्भर स्टेटको प्रायोजनमा कार्यक्रम भजन दीपाञ्जली।

अहिले सुन्दै हुनुहुन्छ सुमधुर भजनहरूको साथमा कार्यक्रम भजन दीपाञ्जली। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ।

0: FM अध्यात्म ज्योति 104.8
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट छाना मुनि चाँदीका सबै सामानहरू
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।

0: गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत गैस अपच यी समस्या साना जस्ता लाग्छन् तर दिन भर को जीवन लाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर लैक्स 16 प्राकृतिक तत्व को संयोजन ले बने को यो लैक्सेटिव ग्रैनुल्स ले अब मेरो पेट लाई सहज बनाएको छ। बिहान को शुरुआत हल्का महसूस संग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर लैक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्त को लागि। मेक योर डे हैप्पी एंड जॉयफुल, पेट स्वस्थ जीवन सरल। एसआर लैक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9800183007।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164,
5: 9032345054,
4: 9849528781।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

अहिले सुन्दै हुनुहुन्छ सुमधुर भजनहरूको साथमा कार्यक्रम भजन दीपाञ्जली। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ। भजन दीपाञ्जली आदरणीय श्रोता, यहाँ अहिले उच्च कारिगरी एवं उत्कृष्ट प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक

अवस्था विमुशता सिल्भर स्टेटको प्रायोजनमा रहेको कार्यक्रम भजन दिपाञ्जली आजलाई यति नै। कार्यक्रमबाट म सभ्यता तिवारी बिदा माग्दछु। हवस् त, नमस्कार।

अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
3: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
4: ल लिनुहोस्
3: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
4: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
3: स्वाद मात्र होइन प्रेम पस्कने स्वाद

0: र बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808300007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं।
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411, 9808688।
7: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिन।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुगन्ध।

0: खेलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत गैस अपच यी समस्या साना जस्ता लाग्छन् तर दिन भर को जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर लैक्स 16 प्राकृतिक तत्व को संयोजन ने बने को यो लैक्सेटिव ग्रैन्युल्स ले अब मेरो पेट लाई सहज बनाएको छ। बिहान को शुरुआत हल्का महसूस संग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर लैक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्त को लागि। मेक योर डे हैप्पी एंड जॉयफुल, पेट स्वस्थ जीवन सरल। एसआर लैक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9808030007।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस,
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164,
5: 9032345054,
4: 9849528781।
6: एफएम अध्यात्म ज्योति शान्ति रेडियो।

0: झूले यहाँ सुंदर FM और ज्योति।
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: Flashback. Flashback. Flashback. Flashback.
1: कोई मुझे जंगल

0: FM is a 104.8 megahertz. Yeah, I'm eating. I'm full for now. Is it me fit?
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
1: जाडो भएपछि लगाउनु परेन त?
0: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
1: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
0: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
6: सम्पर्क नम्बर 5320411 98026788।
2: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

1048. Four, eight.

0: ज्ञान शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

वो तो बिगला है, बना लेंगे।

0: सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
3: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
4: ल लिनुहोस्
3: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
4: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
3: स्वाद मात्र होइन प्रेम पस्कने

1048.

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

1048. Stay

0: 1048.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौँ जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि
6: सम्पर्क नम्बर 5320411 9802076888
3: जेजे ज्वेलर्स शुद्धताको पहिचान
7: One oh four eight.

0: 0448.
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
5: टुगेदर वी डेलिभर

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: आज भोलि अफिसमा टेन्सन छैन
3: नेपाल टेलिकमको सीयुजी प्याकेज ब्यालेन्स सकिदैन
4: थोरै पैसा धेरै कुरा पैसा पछि डाटा चले आपसमा कुरा अब गरौ पुरा
5: तपाईले आफ्नो अफिसमा नेपाल टेलिकमको सीयुजी प्याकेज लिनुभयो ठिक गर्नुभयो यो सुविधा प्रिपेड र पोस्टपेड दुवै सिममा उपलब्ध छ नेपाल टेलिकम राष्ट्रको सञ्चार

0: छिद्र भर पर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरू को लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावट को चिंता हरेक सामान मा 100% शुद्धता को ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नंबर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा।
1: मेरो सासू आमा गाउँबाट आउनु भएको खाना खानु पटक्कै नमान्ने जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने हुन पनि हो खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु तर जब मैले जयश्रीको शुभ लगन र माइती घर चामल प्रयोग गर्न थाले घरमा कसैलाई पनि खाना खान करै गर्नु पर्दैन
2: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित झलक शुभ लगन र माइती घर चामल स्वाद र सन्तुष्टिको लागि
0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबास सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
3: टुगेदर वी डेलिभर।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभर को जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
4: जाडो भएपछि लगाउनु परेन त?
3: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
4: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
3: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: 104.8.
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले
2: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
3: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98026788।
1: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
4: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
5: जाडो भएपछि लगाउनु परेन त?
4: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
5: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
4: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिल्यै जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
0: Four, eight.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: One oh four eight.

0: 104.8.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस.
3: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ. उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै.
4: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल भान्साघर लङ ग्रेन भान्साघर बासमती चामल भान्साघर उसिना चामल स्वाद र सन्तुष्टिको लागि.
5: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्. मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन. अन्तत मैले रोजे एसआर ल्याक्स. 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ. बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण. एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि. मेक योर डे ह्याप्पी एन्ड जोयफुल. पेट स्वस्थ जीवन सरल. एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ.
6: स्वेटर ज्याकेट कति लगाउन सकेको होला. अलि हलुका भएर हिँड न है.
7: जाडो भएपछि लगाउनु परेन त.
6: खै मलाई त लगाउनु परे छैन त. मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि.
7: ह्या एक दुई दिन मात्र त हो नि. पछि पछि त कामै गर्दैन नि.
6: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन. कहिल्यै मन चिसो बनाउनु पर्दैन. जहिल्यै जिउ तातो राख्छ. पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ.

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

1048.

0: FM AG 104.8 MHz. इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: FM is a 104.8 MHz.
1: English on time hits.

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौँ।
1: सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 442-0384-4415-344।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्वर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व

0: بی بی ایس کاروبار سویدھا سی آسبا سویدھا کاروبار کو جانکاری دن ایس ایم ایس الرٹ سویدھا نشلک چیک بک تھا سمپورن ریمیٹنس سیوا केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
1: टुगेदर वी डेलिभर

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज अहिले यहाँ सुन्दै हुनुहुन्छ। यति बेला दिनको 2 बजिसकेको छ। अब यहाँले केही सदाबहार नेपाली गीतहरू सुन्न सक्नुहुनेछ।

0: गोल्ड पैलेस, सुक्रपथ न्यू रोड काठमांडू। फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
0: सिल्वर पैलेस प्युखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर पैलेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं विगत 2 दशक देखि। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422-3745-423-3556।
2: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँ को सेवा वा उत्पादन को विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

4.8 मेगाहर्जमा यहाँ रोयले सुन्दै हुनुहुन्छ केही हिन्दी रिमिक्स गीतहरू।

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू। फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ फोन नम्बर 4237454 शाखा शुक्रपथ विशाल बजारको अगाडि
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस

0: भोलि त्यहाँ त्यो फिल्म हेर्दाखेरि भोलि भनौ न
1: मिति गङ्गुदी मङ्स।

0: गोल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

1048.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: 1048.
1: एफएम एजे 104.8 मेगाहर्जमा अहिले मनोरञ्जन दिँदै हुनुहुन्छ हिन्दी फिल्मी गीतहरूबाट।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं।
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ, जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
8: सम्पर्क नम्बर 5320411 98026788।
9: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
10: FMAG 104.8 MHz।

0: 1048.
1: FM AJ 104.8 MHz मा अहिले मनोरञ्जन दिदै हुनुहुन्छ हिन्दी फिल्मी गीतहरुबाट।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: क्याप्टेन रेग्मीज फार्म हाउस।
3: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस।
3: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
2: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
3: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
2: सेमिनार गोष्ठीका लागि उपयुक्त
3: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली।
3: सम्पर्क नम्बर
2: 9141470161
3: 9032454
2: 9949527181।

0: 248.
1: FM AJ 104.8 MHz मा अहिले मनोरञ्जन दिदै हुनुहुन्छ हिन्दी फिल्मी गीतहरुबाट।

0: सबैतिर हडबड। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन्, तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे SR-Lax। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। SR-Lax, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। SR-Lax नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ। त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँ भरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: FM AJ 104.8 MHz.

104.8.

आदरणीय श्रोता यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौं जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
7: सम्पर्क नम्बर 5320411 9890076888
5: जेजे ज्वेलर्स शुद्धताको पहिचान
8: क्या बात है तुम अब तक नहीं आए
9: हम सुन देखो देखो देखो कितना अच्छा मौसम है जल्दी आओ ना
8: प्लीज कम सुन

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

Hi, handsome. यहाँ बैठ सकती हूँ? माफ कीजिएगा।

0: अनिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
3: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
3: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
5: जाडो भएपछि लगाउनु परेन त?
4: खै, मलाई त लगाउनु परेको छैन त, मैले जस्तो थर्मोकोल लगाऊ न, न्यानो भइहाल्छ नि।
5: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
4: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411 98026788।
6: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल बैंक।

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: क्याप्टेन रेग्मीज फार्म हाउस।
3: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस।
3: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
2: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
3: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
2: सेमिनार गोष्ठीका लागि उपयुक्त
3: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस। कम्तानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली।
3: सम्पर्क नम्बर
2: 9141470161
3: 9032454
2: 9949582781।

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र सोरुम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक यो डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

आदरणीय श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

0: एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति सन्ध्या।
1: नमस्कार, स्वागत, अभिवादन कार्यक्रम भक्ति सन्ध्यामा। साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति संगीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मा फोन गरी आफूले सुन्न चाहनुभएको भजन अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।

0: र बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थो बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808300007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले
3: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
5: सम्पर्क नम्बर 5320411, 9802076888।
4: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले साँझको 7:30 हुँदैछ। अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणको कार्यक्रममा भक्ति सन्ध्यामा हुनुहुन्छ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौ त्यसैले त हामी गर्व गर्छौ किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
4: सिन्स 1975

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र संतुष्टिको लागि

0: खिलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा लागू हुनेछ
3: समय सँगै अघि बढ्दै। नेपाल बैंक लिमिटेड, नेपाल।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 9808300007।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौँ।
9: जेजे ज्वेलर्स
10: प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
11: जेजे ज्वेलर्स, बसन्तपुर, न्यु रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
12: सम्पर्क नम्बर 5320411, 9802076888।
10: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
13: क्याप्टेन रेग्मीज फार्म हाउस।
14: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
13: क्याप्टेन रेग्मीज फार्म हाउस।
14: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
13: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
14: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
13: सेमिनार गोष्ठीका लागि उपयुक्त
14: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
13: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
14: सम्पर्क नम्बर
13: 9141470164,
14: 9032454,
13: 9849528788।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

त आदरणीय श्रोता, साँझको 8 बज्दैछ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। हाम्रो यो सन्ध्याकालीन प्रस्तुतिका भजन तथा आध्यात्मिक श्रृङ्खला 8 बजेपछि पनि जारी नै रहनेछ। अहिलेको लागि भने म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

आधुनिक श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र श्री पुरुषोत्तम महिनाको 23 औं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गतको 23 औं अध्याय।

सुतजी भन्नुहुन्छ, हे परम ज्ञानी, भगवत कथाका अनुरागी र नैमिषारण्यको यस पावन तपोभूमिमा एकत्रित हुनुभएका शौनक आदि ऋषिगण, हजुरहरूले अघिल्लो 22 अध्यायमा महर्षि वाल्मीकिद्वारा राजा दृढधनुवालाई उपदेश गरिएको पुरुषोत्तम मास व्रतको अत्यन्तै कडा, पवित्र र सात्विक आहार सम्बन्धी नियमहरूको वृत्तान्त श्रवण गर्नुभयो। हजुरहरूले जान्नुभयो कि कसरी गहुँ, चामल, घिउ र 1,00,000 तुलसी दलद्वारा शालिग्रामको पूजन गर्नाले मनुष्यले गोलोक धाम प्राप्त गर्दछ र कसरी अभक्ष्य भक्षण, निन्दा र तेलको प्रयोगले व्रत नष्ट हुन्छ। अब यस 23 अध्यायमा कथाले एउटा अझ बढी प्रकाशमय, कल्याणकारी र सर्वसाधारणका लागि अत्यन्तै सहज तर परम फलदायी धार्मिक कृत्यको क्षेत्रमा प्रवेश गर्दछ, जसलाई दीपदान भनिन्छ। अन्धकारलाई नष्ट गरेर ब्रह्माण्डलाई आलोकित पार्ने दीप बत्तीको दान पुरुषोत्तम मासमा गर्नाले कस्तो अलौकिक र आश्चर्यजनक फल प्राप्त हुन्छ भन्ने विषयमा यो अध्याय केन्द्रित छ। महर्षि वाल्मीकिले राजा दृढधनुवाको संशय निवारण गर्नका लागि एउटा अत्यन्त प्राचीन, रोचक र पापको सागरबाट मुक्ति दिलाउने इतिहासको वर्णन गर्नुहुनेछ। तसर्थ हजुरहरू आफ्ना सम्पूर्ण मानसिक चञ्चलतालाई त्यागेर हृदयमा साक्षात पुरुषोत्तम भगवानको ध्यान गर्दै यो परम पवित्र कथा श्रवण गर्नुहोस्। भगवान नारायण अगाडि भन्नुहुन्छ, हे मुनि श्रेष्ठ नारद, जब राजा दृढधनुवाले महर्षि वाल्मीकिको मुखारविन्दबाट व्रतका कठोर नियमहरू र गोलोक प्राप्तिको महाफल सुने, तब उनको हृदयमा भक्ति र जिज्ञासाको अर्को एउटा दियो बल्यो। उनले सोचे कि यस संसारमा धेरै यस्ता मानिसहरू पनि छन् जो शारीरिक रूपमा अत्यन्तै अशक्त छन्, जो कठोर नियमहरू पालन गर्न सक्दैनन् वा जो दरिद्र छन्। यस्ता मानिसहरूका लागि यो पुरुषोत्तम मास कसरी फलदायी हुन सक्छ र यस महिनामा गरिने दीपदानको कस्तो विशिष्ट महिमा छ, यो सम्झेर राजा दृढधनुवाले अत्यन्तै श्रद्धापूर्वक आफ्ना दुवै हात जोडे, महर्षिको चरण कमलमा शिर झुकाएर दण्डवत प्रणाम गरे र नम्र वाणीमा सोध्न लागे, हे मुनि श्रेष्ठ, हे ज्ञानका महासागर, हजुरको कृपाले मैले आहार र व्यवहारको नियम त विस्तार पूर्वक बुझे। अब मेरो मनमा यो जान्ने तीव्र इच्छा जागृत भएको छ कि यस परम पावन पुरुषोत्तम मासमा भगवान श्रीहरिको अगाडि दीपदान, बत्ती बाल्ने वा दान गर्ने कार्य गर्नाले मनुष्यलाई कस्तो फल प्राप्त हुन्छ। हे दयालु गुरुदेव, कृपा गरेर ममाथि अनुग्रह गर्नुहोस् र यस दीपदानको सम्पूर्ण रहस्य मलाई विस्तार पूर्वक भनिदिनुहोस्। राजा दृढधनुवाको यस्तो लोक कल्याणकारी र भक्तिपूर्ण प्रश्न सुनेर महर्षि वाल्मीकिको हृदय हर्षले गदगद भयो। उहाँको अनुहारमा एउटा दिव्य मुस्कान छायो र उहाँले राजालाई आशीर्वाद दिँदै भन्नुभयो, हे प्रतापी राजन दृढधनुवा, तिमी धन्य छौ किनकि तिम्रो बुद्धि सधैँ भगवानको चरणमा र लोक कल्याणको मार्गमा लागिरहन्छ। पुरुषोत्तम मासमा दीपदानको जुन महिमा छ त्यो यति अलौकिक छ कि त्यसको श्रवण मात्रले पनि मानिसका अनेकौं जन्मका पापहरू नष्ट हुन्छन्। यस दीपदानको फल बुझाउनको लागि म तिमीलाई एउटा प्राचीन र परम आश्चर्यजनक इतिहास सुनाउँछु, तिमी ध्यान दिएर सुन। प्राचीन कालमा भाग्यनगर नामको एउटा अत्यन्त विशाल, समृद्ध र वैभवशाली राज्य थियो। त्यहाँ चित्रबाहु नामका एक परम प्रतापी राजा राज्य गर्दथे। राजा चित्रबाहु कुनै साधारण राजा थिएनन्। उनी सत्य प्रतिज्ञा भएका, आफूले बोलेको कुरा पूरा गर्ने, अत्यन्तै बुद्धिमान, रणभूमिमा शत्रुहरूलाई परास्त गर्ने शूरवीर, शत्रुहरूलाई पनि क्षमा गरिने क्षमाशील, संसारका समस्त धर्म र शास्त्रहरूको रहस्य जान्ने परम धर्मज्ञ,
उच्चशील र चरित्र भएका दिन दुखीहरूप्रति दयाले ओतप्रोत भएका र साक्षात पूजनीय भगवान श्रीहरि विष्णुका अनन्य भक्त थिए। उनी आफ्नो प्रजालाई आफ्नै सन्तान जस्तै माया गर्दथे, जसका कारण उनको राज्यमा कहिले अनिकाल, महामारी वा दुःख हुँदैन थियो। महर्षि वाल्मीकि कथालाई अगाडि बढाउँदै भन्नुहुन्छ, हे राजन, एक दिनको कुरा हो, राजा चित्रबाहु आफ्नो राजदरबारमा मन्त्री र सभासदहरूका साथ राज्यका कार्यहरूमा व्यस्त थिए। त्यसै बेला धेरै टाढाको यात्रा गरेर आउनुभएका साक्षात तेजोमय सिद्ध योगी महर्षि अगस्त्यको उनको दरबारमा अचानक आगमन भयो। महर्षि अगस्त्यलाई टाढैबाट आउँदै गरेको देख्ने बित्तिकै राजा चित्रबाहु आफ्नो सिंहासनबाट जुरुक्क उठे र हतार हतार दौड़दै दरबारको ढोकासम्म पुगे। राजाले महर्षि अगस्त्यको पवित्र चरणमा साष्टाङ्ग दण्डवत प्रणाम गरे। त्यसपछि उनले ऋषि राजलाई आदरपूर्वक दरबारको भित्री भागमा ल्याएर उच्च आसनमा विराजमान गराए। राजाले शास्त्रोक्त विधि अनुसार महर्षिको पाद्य अर्घ र मधुपर्कद्वारा षोडशोपचार पूजा गरे। महर्षिको चरण पखालेको पानीलाई आफ्नो शिरमा चढाएर राजा धन्य भए। जब महर्षि अगस्त्य सुखपूर्वक आसनमा विराजमान हुनुभयो, तब राजा चित्रबाहु अत्यन्त विनम्र र विनीत भावले उहाँको अगाडि भुइँमा बसे र हात जोडेर गदगद कण्ठले भन्न लागे, हे मुनिराज, हे त्रिकालदर्शी महात्मा, आज मेरो जीवन पूर्ण रूपमा सफल भएको छ। आज मेरो यो मानव चोला र यो राजदरबार धन्य भएको छ, जो हजुर जस्ता महान सिद्ध पुरुषहरूको चरण मेरो यस सेवकको घरमा पर्यो। हजुरको दर्शन मात्रले मेरा अनेकौं जन्मका पाप कर्महरू नष्ट भएका छन्। हे देव, म हजुरको दासु न दासु हुँ, मलाई आज्ञा गर्नुहोस्। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे राजन, महर्षि अगस्त्यको पूजन गरिसकेपछि राजा चित्रबाहुको मनमा एउटा पुरानो जिज्ञासा जागृत भयो, जसले उनलाई लामो समयदेखि अचम्म पारिरहेको थियो। उनले आफ्नो शिर झुकाए, दुवै हात जोडेर महर्षिको अगाडि अत्यन्तै विनम्रताका साथ आफ्नो मनको कुरा राखे। राजा चित्रबाहुले भने, हे महाराज, मेरो मनमा एउटा ठूलो संशय छ, जसको निवारण केवल हजुर जस्ता त्रिकालदर्शी महात्माले मात्र गर्न सक्नुहुन्छ। म जब मेरो जीवनलाई हेर्दछु, तब म आश्चर्यमा पर्दछु। मेरो यहाँ यति धेरै धन सम्पत्ति अथाय ऐश्वर्य साक्षात लक्ष्मीको बास कसरी भयो? मेरो यो राज्य पूर्ण रूपमा अकण्टक शत्रुविहीन बाधा अवरोध नभएको र शान्त कसरी भयो? र सबैभन्दा ठूलो कुरा, मलाई मन वचन र कर्मले मेरो सेवामा समर्पित रहने परम सुन्दरी महाभाग्यशाली र धर्ममा दृढ निष्ठा भएकी यस्ती पतिव्रता स्त्री कसरी प्राप्त भइन्? मुनि, मलाई यो थाहा छैन कि मैले मेरो पूर्व जन्ममा त्यस्तो कुन चाहिँ महान र उत्तम सत्कार्य गरेको थिएँ, जसको फलस्वरूप मलाई यस जन्ममा यो सम्पूर्ण सुख प्राप्त भइरहेको छ। कृपा गरेर मेरो पूर्व जन्मको यो रहस्य मलाई बताइदिनुहोस्। राजा चित्रबाहुको यस्तो निष्कपट र धार्मिक प्रश्न सुनेर महर्षि अगस्त्यले आफ्ना दिव्य नेत्रहरू बन्द गर्नुभयो र योग बलद्वारा राजाको भूतकाल अर्थात पूर्व जन्मको घटनाहरूलाई हेर्न लाग्नुभयो। केही क्षणपछि उहाँले आफ्ना नेत्रहरू खोल्नुभयो र गम्भीर तर मधुर वाणीमा भन्नुभयो, हे राजन चित्रबाहु, तिमीले जे सोचिरहेका छौ सत्य त्योभन्दा धेरै फरक र आश्चर्यजनक छ। तिम्रो यो वर्तमान जीवन जति पवित्र र वैभवशाली छ, तिम्रो पूर्व जन्म त्योभन्दा बिल्कुल विपरीत अन्धकारमय र पापी थियो। म तिमीलाई तिम्रो पूर्व जन्मको सत्य चरित्र सुनाउँछु, सुन। पूर्व जन्ममा तिमी चमत्कारपुरी नामको एउटा सुन्दर र परम प्रसिद्ध नगरमा बस्थ्यौ। त्यस जन्ममा तिम्रो नाम मणिग्रीव थियो र तिमी जातिले शूद्र थियौ। तर हे राजन, त्यस जन्ममा तिमी अत्यन्तै नास्तिक, ईश्वर र वेदमा विश्वास नगर्ने, दुष्ट चरित्र भएका, अरूले गरेको उपकारलाई नमान्ने कृतघ्न र सधैँ अरूको कुबोलो सोच्ने खोटी बुद्धिका थियौ। तिमी दिन रात चोरी, डकैती, हिंसा र असत्य बोल्ने जस्ता घोर पाप कर्महरूमा लीन रहन्थ्यौ। तिम्रो मनमा न त धर्मप्रति कुनै श्रद्धा थियो, न त साधु सन्तहरूप्रति कुनै आदर नै थियो। तिमी पूर्ण रूपमा काम, क्रोध र लोभको वशमा परेका थियौ।
हे राजन, मणिग्रीवको रूपमा तिमीले यति धेरै पाप कर्महरू गर्यौ कि तिम्रो अत्याचारबाट तिम्रा आफ्नै दाजुभाइ, कुल कुटुम्ब र नाता गोताका मानिसहरू पूर्ण रूपमा आजित भए। अन्तत तिम्रो कुल र जातिका मानिसहरूले तिमीलाई आफ्नो समाज र परिवारबाट पूर्ण रूपमा बहिष्कृत गरिदिए। तिम्रो पाप कर्म र अपराधको कुरा जब नगरका राजासम्म पुग्यो, तब ती क्रोधी राजाले तिमीलाई कडा दण्ड दिँदै तिम्रो सर्वस्व धन र सम्पत्ति खोसेर लिए। राजाले खोसेर बाँकी रहेको जुन अलिकति धन थियो त्यसलाई तिम्रा रिसाएका जातिका मानिसहरूले आपसमा लुटेर लगे। यसरी क्षणभरमै तिमी सड़कको भिखारी जस्तै बन्यौ। तिम्रो सम्पूर्ण धन नष्ट भएपछि तिमीलाई अत्यन्त ठूलो क्लेश, मानसिक पीड़ा र दारूण गरिबीको सामना गर्नु पर्यो। तिम्रो मन सधैँ उद्विग्न, चिन्तित र अशान्त रहन थाल्यो। तर हे महाराज, यस्तो घोर विपत्ति र विनाशको समयमा पनि एउटा ठूलो चमत्कार भयो। तिमी जुन यो वर्तमान समयकी रानी छिन्, उनी त्यस जन्ममा पनि तिमी धर्म पत्नी थिइन्। उनी मन, कर्म र बाणीले सधैँ पति सेवामा लीन रहने परम पतिव्रता, महाभाग्यशाली र धर्ममा अडिग रहने नारी थिइन्। तिम्रो धन नष्ट हुँदा, समाजले तिमीलाई थुक्दा र दाजुभाइले निकाल्दा पनि ती साध्वी स्त्रीले तिम्रो साथ कहिले छोडिनन्। उनी सुखमा मात्र होइन, दुःखको त्यो महासागरमा पनि तिम्रो छाया बनेर तिम्रो साथमै उभिरहिन्। महर्षि अगस्त्य भन्नुहुन्छ, हे राजन चित्रबाहु, जब चमत्कार पुरीबाट तिमीलाई लखेटियो, तब तिमी त्यो अवस्थाबाट लज्जित र दुखी भएर आफ्नै पतिव्रता पत्नीका साथ एउटा घोर र निर्जन वनमा गएर बस्न थाल्यौ। त्यो वन यति भयानक थियो कि त्यहाँ दिउँसै पनि अन्धकार हुन्थ्यो र त्यो जंगल सधैँ हिंसक सिंह, बाघ, भालु र विषालु सर्पहरूले भरिएको हुन्थ्यो। त्यहाँ मानिसहरूको आवत जावत शून्य थियो। तिमीले त्यहाँ एउटा सानो खरको झुपडी बनायौ र जंगली कन्द मूल खाएर दिन बिताउन थाल्यौ। एक दिनको कुरा हो, तिम्रो झुपडीमा खानेकुरा केही पनि थिएन। तिमी अत्यन्त भोको थियौ र तिम्रो मनमा आफ्नो पुरानो हिंसक स्वभाव जागृत भयो। तिमीले आफ्नो धनुष बाण उठायौ र मृगको मासु प्राप्त गर्ने इच्छाले त्यस हिंसक जनावरहरूले भरिएको घोर वनको भित्री भागतिर लाग्यौ। तिमी जंगलमा शिकार खोज्दै खोज्दै टाढासम्म पुग्यौ, तर त्यस दिन तिमीले कुनै पनि शिकार फेला पार्न सकेनौ, जसका कारण तिमी अझ बढै क्रोधित र थकित भयौ। महर्षि अगस्त्य कथाको मुख्य मोड वर्णन गर्दै भन्नुहुन्छ, हे महाराज, तिमी शिकारको खोजीमा भौतारी रहेका थियौ। अचानक तिम्रो आँखा एउटा रुखको फेदमा पर्यो। त्यहाँ तिमीले एकजना वृद्ध र अत्यन्तै दुखी ब्राह्मणलाई देख्यौ। ती ब्राह्मण अरू कोही नभएर साक्षात महायोगी उग्रदेव हुनुहुन्थ्यो। उहाँ धेरै दिनदेखि त्यस मनुष्यरहित वनमा बाटो भुलेर भौतारी रहनु भएको थियो। भोक, प्यास र हिंसक जनावरहरूको डरका कारण उहाँको शरीर पूर्ण रूपमा गलिसकेको थियो। ओठ सुकिसकेका थिए र उहाँ अचेत जस्तै भएर भुइँमा ढल्नु भएको थियो। उहाँको यो अवस्था अत्यन्तै हृदय विदारक थियो। हे राजन, तिमी पूर्व जन्ममा जतिसुकै दुष्ट, पापी र नास्तिक भए पनि ईश्वरको एउटा गुप्त विधान थियो, त्यो मरणासन्न अवस्थामा रहेका वृद्ध ब्राह्मणलाई देख्ने बित्तिकै तिम्रो त्यो कठोर र पापी हृदयमा अचानक एउटा अपूर्व दया र करुणाको भावना उत्पन्न भयो। तिम्रो मन पग्लियो, तिमीले आफ्नो धनुष बाणलाई एकातर्फ पन्छ्याएर राख्यौ र ती अचेत ब्राह्मणलाई आफ्ना बलिया हातहरूले उठाएर बिस्तारै आफ्नो आश्रममा ल्यायौ। तिमी भित्रको पशुता हरायो र मानवता जागृत भयो। महर्षि अगस्त्य भन्नुहुन्छ, हे राजन, जब तिमीले ती अचेत ब्राह्मण उग्रदेवलाई आफ्नो कुटीमा ल्यायौ, तब तिमीले ती दयालु र पतिव्रता पत्नी पनि ब्राह्मणको त्यो अवस्था देखेर अत्यन्तै दुखी भइन्। तिमीहरू दुवै स्त्री पुरुष मिलेर ती अतिथि ब्राह्मणको सेवामा जुट्यौ। तिम्रो पत्नीले हतार हतार जंगलको स्वच्छ पानी लिएर आइन् र उहाँको मुखमा पानीका थोपाहरू हालिदिइन्, उहाँको खुट्टा पखालिदिइन् र चिसो हावा चल्ने व्यवस्था गरिन्। तिमीले उहाँको थकित शरीरलाई सुमसुमाएर आराम दियौ। तिमीहरू आफै कति दिनदेखि भोका थियौ,
तर आफ्नो दुःखलाई बिर्सिएर तिमीहरूले ती उग्रदेव ब्राह्मणको अत्यन्तै भावपूर्वक र निस्वार्थ सेवा गर्यौ। तिमीहरूको यस्तो निरन्तर र पवित्र सेवाका कारण केही समयपछि ती महायोगी उग्रदेवको शरीरमा चेतना फर्कियो। उहाँले बिस्तारै आफ्ना आँखाहरू खोल्नुभयो। उहाँले आफ्नो अगाडि एउटा अपरिचित झुपडी र दुईजना वनवासी स्त्री पुरुषलाई देखेर अत्यन्तै आश्चर्य मान्न थाल्नुभयो। उहाँले सोच्नुभयो, म त यो भयानक जंगलमा मर्नै लागेको थिएँ, मलाई यहाँ कसले ल्यायो र यो वनमा मेरो ज्यान जोगाउने यी महापुरुषहरू को हुन्? उग्रदेवजीले अलिकति तंग्रिएर भन्नुभयो, हे भद्र पुरुष, हे कल्याण नारी, म तिमीहरूलाई चिन्दिन, तिमीहरू को हो? कृपा गरेर मलाई आफ्नो परिचय देऊ, किनकि शास्त्रको नियम छ कि कुनै पनि बुद्धिमान ब्राह्मणले आफू बसेको स्थान र आफ्ना उपकारी मानिसहरूको परिचय नजानिकन बस्नु हुँदैन। तिमीहरूले ममाथि ठूलो उपकार गरेका छौ, मलाई सत्य भन। महर्षि अगस्त्य भन्नुहुन्छ, हे राजन चित्रभाउ, जब ब्राह्मण उग्रदेवले अत्यन्तै मधुर र आत्मीय बाणीमा आफ्नो परिचय सुन्नुभयो, तब तिम्रो मनमा आफ्नो हीनता र पाप कर्महरूको सम्झना आयो। तिमीले बडो नम्रताका साथ उहाँको चरणमा शिर झुकाएर आफ्ना दुवै हात जोडेर भन्न लाग्यो, हे पूजनीय ब्राह्मण देव, म कुनै ठूलो कुलको वा धर्मात्मा पुरुष होइन, मेरो नाम मणिग्रीव हो र म जातिले शूद्र हुँ। हे महाराज, म यति धेरै पापी र दुष्ट थिएँ कि मेरा पापहरूका कारण मेरा आफ्नै दाजुभाइ कुल कुटुम्ब र जातिका मानिसहरूले मलाई समाजबाट तिरस्कृत गरेर निकालिदिए। राजाले मेरो सबै धन खोसे र म सधैँ क्रोध र पापमा डुबिरहने अधम प्राणी हुँ। यी मेरी पतिव्रता पत्नी हुन् जसले मेरो यो दुर्गतिमा पनि मेरो साथ छोडिनन्। हामी यहाँ यस निर्जन वनमा आफ्ना पापहरूको दण्ड भोग्दै बसिरहेका छौँ। आज मेरो भाग्यले हजुरको दर्शन पाए र हजुरको सेवा गर्ने अवसर मिल्यो। महर्षि अगस्त्य भन्नुहुन्छ, हे राजन, मणिग्रीवको यस्तो स्पष्ट सत्य र विनम्र वचन सुनेर ब्राह्मण उग्रदेवको हृदय प्रसन्नताले भरियो। उहाँले बुझ्नुभयो कि यो मानिस बाहिरबाट जस्तो देखिए पनि यसको भित्र कतै न कतै धर्मको अंश बाँकी छ। उहाँले बिना कुनै भेदभाव अत्यन्तै खुसी भएर तिनीहरूले दिएको जंगली फलहार ग्रहण गर्नुभयो र वनको शीतल जल पिउनुभयो। उहाँको भोक र प्यास मेटियो र उहाँको अनुहारमा तेज फर्कियो। त्यसपछि मणिग्रीवले सोध्यो, हे मुनिश्रेष्ठ, यो वन त मनुष्य रहित छ, यहाँ खाने पानीको पनि राम्रो व्यवस्था छैन, यो जंगल सधैँ दुष्ट सिंह बाघ भालु र भयानक जन्तुहरूले भरिएको छ। यस्तो महाविपत्तिले भरिएको महावनमा हजुर जस्ता वृद्ध महात्मा एक्लै कहाँ जान लाग्नु भएको थियो? हजुर यहाँ कसरी आइपुग्नु भयो? मणिग्रीवको यो कुरा सुनेर उग्रदेवजीले भन्नुभयो, हे मणिग्रीव, म जातिले ब्राह्मण हुँ, म यस संसारको सबैभन्दा ठूलो महातीर्थ प्रयागराज जाने इच्छाले आफ्नो घरबाट निस्किएको थिएँ, तर बाटोमा हिँड्दा हिँड्दै म यो अन्जान र भयानक वनमा अल्मलिएँ, बाटो भुलेर म यहाँ आइपुगेँ। यदि आज तिमीहरूले मलाई बचाएर आफ्नो आश्रममा नल्याएको भए म पक्कै पनि कुनै हिंसक जनावरको आहार बन्ने थिएँ वा भोग प्यासले गर्दा मेरो प्राण जाने निश्चित थियो। तिमीले मलाई साक्षात जीवनदान दिएका छौ, तसर्थ हे मणिग्रीव, म तिमीसँग अत्यन्तै प्रसन्न छु। तिमी मलाई भन, तिमीलाई के वरदान वा वस्तु प्रदान गरौं? तिमीहरू दुवै स्त्री पुरुष कुन दुःखका कारण आफ्नो घरबार छोडेर यस भयानक वनको आश्रय लिनु पर्यो त्यो सबै मलाई भन। म आफ्ना सबै शक्तिहरू लगाएर तिम्रो त्यो दरिद्रता र दुःखलाई सधैँका लागि दूर गर्ने चेष्टा गर्दछु। महर्षि अगस्त्य राजा चित्रबाहुलाई भन्नुहुन्छ, हे राजन, यस प्रकार आफ्नै पतिव्रता पत्नीको अगाडि महायोगी उग्रदेवका ती अमृत समान दयाले भरिएका र दुःख दूर गर्ने आश्वासनयुक्त वचनहरू सुनेर मणिग्रीवको आँखामा आँसु आयो। उसले बुझ्यो कि उसको जीवनको अन्धकार अब समाप्त हुन लागेको छ।
उसले ती मुनीश्वरको चरणमा पुनः प्रार्थना गर्यो र आफ्नो जीवनको त्यो दारुण दरिद्रता रूपी समुद्रबाट पार उत्रनको लागि आफ्ना पूर्वजन्मका अनेकौं भयंकर र डर लाग्दा पाप कर्महरूको वृत्तान्त उहाँलाई सुनाउन तयार भयो। सुधाजी भन्नुहुन्छ, हे सौनक आदि ऋषिगण, महर्षि वाल्मीकिले राजा दृढ धनवालाई दीपदानको फल बुझाउने क्रममा राजा चित्रबाहु र महर्षि अगस्त्यको यो परम अद्भुत संवाद सुनाउनु भयो, जहाँ पूर्व जन्मको एउटा पापी शूद्र मणिग्रीवले साक्षात उग्रदेव ब्राह्मणको ज्यान बचाएर उहाँको कृपा प्राप्त गरेको छ। अब यसपछि मणिग्रीवले उग्रदेवलाई आफ्ना कुन कुन पाप कर्महरू सुनाए। उग्रदेवले उसलाई दरिद्रता र पापबाट मुक्त हुनको लागि पुरुषोत्तम मासको कुन चाहिँ गुप्त दीपदानको विधि बताए र कसरी त्यो पापी मणिग्रीव अर्को जन्ममा राजा चित्रबाहु बन्यो। यो सबै परम पावन र कल्याणकारी वृत्तान्त अब आगामी 24 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः विस्तार पूर्वक वर्णन गर्नेछु। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा तृणधनमा वाल्मीकि संवादे पुरुषोत्तम मास महात्मे चित्रबाहु राजा अगस्त्य संवादे मणिग्रीव चरित्रे त्रयोविंशम तीतमो अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम।
2: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ, त्यसैले त हामी गर्व गर्छौँ, किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट, अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट, एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट, धर्मपथ, न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ, विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन, यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: तपाईँ अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन, यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: सम्पर्क 9800830007।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले
7: शुद्धता नै खोजौँ।
8: जेजे ज्वेलर्स प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
10: सम्पर्क नम्बर 5320411, 9800230788।
8: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
11: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
12: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
11: सेमिनार गोष्ठीका लागि उपयुक्त
12: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
12: सम्पर्क नम्बर
11: 9141470164,
12: 9032445 54,
11: 9849578781।

आदरणीय श्रोता एतिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को सन्ध्याकालीन प्रसारण में थियौं। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारण का यी कार्यक्रम का साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को सम्पूर्ण सेवा यहीं पूरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ संगीत का साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।

0: बिहान को 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालिबहानीय साखे 1948, सृष्टितो गताब्दा 1955-88 5127, कलेर गताब्दा 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, नेपाल देशीय संवत 1146, विक्रम संवत 2083 साल, ज्येष्ठ महिनाको 26 गते मंगलबार, तदनुसार जून महिनाको 9 तारिक सन 2026, अधिक ज्येष्ठ कृष्ण पक्ष, नवमी तिथि, पूर्व भाद्रा एवं उत्तर भाद्रा नक्षत्र, आद्र आनन्दयुग तैतिल्य कर्ण सिद्धि योगा। आज चन्द्रमा मीन राशिमा अवस्थित, श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य वृष राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 5:09 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनी कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम।
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र सन्तुष्टिको लागि।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 24 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गतको 24 अध्याय।

आदरणीय श्रोता, पुरुषोत्तम मास महात्म्यको कथा प्रसंगलाई अगाडि बढाउने क्रममा यो 24 अध्यायमा सुतजी भन्नुहुन्छ, हे परम पावन भगवत अनुरागी, वेद वेदाङ्गका पारङ्गत विद्वान र नैमिषारण्यको यस पवित्र शान्त एवं दिव्य तपोभूमिमा हजारौं वर्षसम्म चलिरहेको महान ज्ञान योग्यको अनुष्ठानमा दीक्षित हुनुभएका शौनकादि ऋषिगण हजुरहरूले अघिल्लो 23 अध्यायमा महर्षि वाल्मीकिद्वारा राजा दृढधनुवालाई श्रवण गराइएको त्यो परम पावन पूर्वजन्मको इतिहास श्रवण गर्नुभयो। हजुरहरूले जान्नुभयो कि कसरी पूर्वजन्ममा मणिग्रीव नामको एउटा नास्तिक दुष्ट कृतघ्न र जाति च्युत क्षुद्रले घोर वनमा बाटो भुलेर मृत्युको मुखमै पुगेका वृद्ध महायोगी उग्रदेव ब्राह्मणलाई आफ्नो कुटीमा ल्याएर आफ्नो पतिव्रता पत्नीका साथ निस्वार्थ भावले सेवा शुश्रूषा गर्यो। अब यस 24 अध्यायमा कथाले एउटा अत्यन्तै प्रकाशमय अलौकिक र आध्यात्मिक रूपान्तरणको महाक्षेत्रमा प्रवेश गर्दछ। जब एउटा पापी र दरिद्र मनुष्य साक्षात भगवानका परम भक्त र सिद्ध महात्माको शरणमा पर्दछ तब उसको भाग्य कसरी क्षणभरमै बदलिन्छ र पुरुषोत्तम मासमा गरिने एउटा सानो दीपदान बत्ती बाल्ने कार्यले कसरी मनुष्यलाई त्रैलोक्यको ऐश्वर्य र गोलोकको धामको सुख प्रदान गर्दछ भन्ने रहस्य यस अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ। महर्षि वाल्मीकिले राजा दृढधर्माको संशय निवारण गर्नका लागि अगस्त्य मुनि र राजा चित्रबाहुको त्यस संवादको अन्तिम र परम फलदायी भाग वर्णन गर्नुहुनेछ। तसर्थ हजुरहरू आफ्ना मनका सम्पूर्ण सांसारिक चञ्चलता चिन्ता र विचारहरूलाई त्यागेर एकाग्र चित्त भई भक्ति रसले भरिएको यो अमृतमय कथा श्रवण गर्नुहोस्। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे प्रतापी राजन दृढधनुवा, जब महायोगी उग्रदेवले मणिग्रीव र उसकी पत्नीको निस्वार्थ सेवाबाट प्रसन्न भएर उनीहरूको दुःख दूर गर्ने प्रतिज्ञा गर्नुभयो तब मणिग्रीवको कठोर हृदय पूर्ण रूपमा पग्लेर पानी पानी भयो। उसले आफ्नो अगाडि साक्षात भगवान नारायणको रूपमा ती वृद्ध ब्राह्मणलाई देख्यो। मणिग्रीवले उग्रदेवलाई आफ्ना पूर्वजन्मका समस्त निज कर्महरू डकैती चोरी जीव हिंसा र आफ्ना नातेदारहरूबाट पाएको तिरस्कारको लज्जास्पद नागबेली उग्रदेवका चरणमा पोखिदियो। उसको आँखाबाट पश्चातापका आँसु अविरल रूपमा बग्न थाले। मणिग्रीवले उग्रदेवको पवित्र चरण कमलमा आफ्नो शिर राखेर साष्टाङ्ग दण्डवत प्रणाम गर्यो र हात जोडेर गदगद कण्ठले भन्न लाग्यो, हे ब्राह्मण देव, हे करुणाका सागर, म यस संसारकै सबैभन्दा अधर्म नीच र पाप युक्त प्राणी हुन्। मैले जीवनभरि केवल अधर्म र पाप मात्र कमाएको छु, जसको फलस्वरूप आज म यस भयानक वनमा दरिद्रताको घोर यातना भोगिरहेको छु। तर हे महात्मन, आज मलाई दृढ विश्वास प्राप्त भएको छ कि मेरो कुनै न कुनै कति पूर्वजन्मको अज्ञात सत्कर्म वा पुण्यको उदय हुनुपर्दछ, जसको कारण हजुर जस्ता महान सिद्ध योगी र साक्षात त्रिकालदर्शी महात्मा यस मानव विहीन भयानक वनमा मेरो यस भग्नावशेष जस्तै कुटीमा पधारेर मलाई दर्शन दिनुभयो। सन्तहरूको आगमन कहिले पनि बिना कारण हुँदैन। हे प्रभु, म हजुरको शरणमा परेको छु। म यस घोर दरिद्रताको महासागरमा डुबिरहेको छु, जहाँबाट निस्कने मलाई कुनै मार्ग थाहा छैन। कृपा गरेर म पापयुक्त जीवमाथि अनुग्रह गर्नुहोस्, दया गर्नुहोस्। हजुरले मलाई त्यस्तो कुनै दिव्य उपदेश रूपी पदार्थ मन्त्र वा साधनाको मार्ग बताइदिनुहोस् जसले मलाई कृतार्थ गरोस्। मलाई यस्तो ज्ञान दिनुहोस् जसको प्रभावले मेरो यो पहाड जस्तै ठूलो र घोर तीव्र गरिबी र कष्ट क्षणभरमै नष्ट होस्। मेरा समस्त पुराना पाप कर्महरू भस्म हुन् र म यस संसारका समस्त बन्धनहरूबाट मुक्त भई अतुल्य ऐश्वर्य धन वैभव र सुख प्राप्त गरेर आफ्नो इच्छा अनुसार स्वतन्त्र भई शानसँग विचरण गर्न सकूं। हे देव, मलाई यस अन्धकारबाट प्रकाशतर्फ लिएर जानुहोस्। मणिग्रीवको यस्तो निष्कपट आत्मसमर्पण साँचो पश्चाताप र करुणाले भरिएको पुकार सुनेर महायोगी उग्रदेवको हृदय करुणाले भरिएर आयो।
सन्तहरू स्वभावैले दयालु हुन्छन्। उनीहरू पापीसँग होइन पापसँग रिसाउँछन्। उग्रदेवले मणिग्रीवलाई आफ्नो चरणबाट उठाएर आशीर्वाद दिँदै भन्नुभयो, हे महाभाग मणिग्रीव, तिमी अब आफूलाई पापी वा अभागी नभन। तिमी र तिम्रो यो महाभाग पत्नी आज पूर्ण रूपमा कृतार्थ भएका छौ। तिमीहरूले यो सोचेका छैनौ कि तिमीहरू आफै कति दिनदेखि भोका प्यासा थियो, तर तिमीहरूले म जस्तो एउटा अपरिचित मृत्युको मुखैमा पुगेको वृद्ध अतिथि ब्राह्मणको जुन परम पवित्र भावले सेवा शुश्रूषा गर्यो, अन्न र जल दिएर मेरो ज्यान जोगायो, त्यसै महान परोपकार र अतिथि सत्कारको प्रभावले तिम्रो जीवनको कल्याणको ढोका खुलिसकेको छ। हे मणिग्रीव, तिम्रो यो तीव्र दरिद्रता र कष्टलाई दूर गर्नका लागि तिमीले कुनै ठूलो कठिन व्रत बस्नु पर्दैन, कुनै महँगो तीर्थयात्रामा जानु पर्दैन, कुनै अथाह धन खर्च गरेर दान दिनु पर्दैन र कुनै ठूलो शारीरिक वा मानसिक परिश्रम पनि गर्नु पर्दैन। तिम्रो यो दारिद्र्य पूर्ण रूपमा नष्ट भई तिमीलाई अकण्टक ऐश्वर्य मिल्नेछ र यस्तो मैले आफ्नो योगबल र शास्त्रको वचनका आधारमा दृढ निश्चय गरिसकेको छु। हे सुधर्मा, सन्तको सेवाले भाग्यको रेखा बदलिन्छ। तिमीले मलाई जीवन दान दिएका छौ र यसको बदलामा म तिमीलाई यस्तो परम गोपनीय मार्ग देखाउनेछु जसले तिम्रो यो जीवन मात्र होइन तिम्रा आगामी अनेकौं जन्महरू समेत उज्जवल बनाउनेछ। तिमीले आफ्नो हृदयबाट सबै प्रकारका डर र चिन्ताहरूलाई निकालिदेऊ, किनकि ईश्वरको कृपा अब तिम्रो ढोकासम्म आइसकेको छ। महायोगी उग्रदेव अगाडि भन्नुहुन्छ, हे मणिग्रीव, तिमी ध्यान दिएर सुन। अहिले यो जुन महिना चलिरहेको छ त्यस महिनाको ठिक अगाडि आउने तेस्रो महिना, दुई महिना बितिसकेपछि तेस्रो महिना, साक्षात भगवान पुरुषोत्तमको परम प्रिय श्री पुरुषोत्तम मास आउँदैछ। त्यो महिना समस्त महिनाहरूमा सर्वश्रेष्ठ र भगवानको प्रत्यक्ष कृपाको महिना हो। पुरुषोत्तम मासको प्रत्येक घडी, प्रत्येक दिन, प्रत्येक रात परम पवित्र र अनन्त गुणा फल दिने खालको हुन्छ। तसर्थ तिमीहरू दुवै स्त्री पुरुषले अत्यन्त श्रद्धा भक्ति र पूर्ण प्रयत्नका साथ त्यस श्री पुरुषोत्तम मासमा साक्षात भगवान श्री लक्ष्मी नारायणको प्रसन्नताको लागि दीपदान बत्ती बाल्ने कार्य गर्नु। जब तिमीहरूले त्यो दीपदानको महाव्रत पूर्ण गर्नेछौ तब तिम्रो यो पुरानो पहाड जस्तै घोर दरिद्रता आफ्नो मूल सहित अर्थात् जरासहित समूल नष्ट भएर जानेछ र तिम्रो जीवनमा सुखको सूर्योदय हुनेछ। दीपदान भनेको केवल अन्धकारलाई हटाउने माध्यम मात्र होइन, यो त भगवान श्रीहरिको परम चेतनाको सम्वर्धन गर्ने महायोग्य हो। यस महिनामा बालिएको एउटा सानो दियोले पनि मनुष्यको आत्मामा रहेको अज्ञानताको अन्धकारलाई सधैँका लागि भस्म गरिदिन्छ। महायोगी उग्रदेव दीपदानको यो विशेष परिस्थिति बुझाउँदै अगाडि भन्नुहुन्छ, हे मणिग्रीव, दीपदान गर्दा शास्त्रका केही नियमहरू छन् जसलाई ध्यानमा राख्नु पर्दछ। सामान्यतया यदि मनुष्यसँग धन सम्पत्ति र ऐश्वर्य छ भने उसले गाईको शुद्ध घिउद्वारा भगवानको अगाडि दीपदान गर्नुपर्छ। घिउ उपलब्ध नभएको खण्डमा उसले तोरी वा तिलको तेल प्रयोग गरेर बत्ती बाल्नु पर्दछ। तिलको तेलले दीपदान गर्नाले मनुष्यको ऐश्वर्य, यश र सुखमा निरन्तरता वृद्धि हुन्छ। तर हे मणिग्रीव, म तिम्रो वर्तमान अवस्था देखिरहेको छु। तिमी यस समयमा यस घोर र निर्जन वनमा बसिरहेका छौ जहाँ तिमीसँग न त गाईको घिउ छ, न त तिलको तेल किन्ने कुनै धन वा साधन नै छ। यस्तो अवस्थामा तिम्रो मनमा संशय आउन सक्दछ कि म कसरी दीपदान गरौं र तेल बिना मेरो व्रत कसरी सफल होला। तसर्थ म तिमीलाई यस वनको परिस्थिति अनुसार एउटा विशेष र परम उपाय बताउँदछु। यस वनमा इङ्ग गुदी हिङ्गोटका धेरै रुखहरू छन्। ती रुखहरूमा फल्ने फलबाट एक प्रकारको प्राकृतिक र पवित्र तेल निस्कन्छ। तिमीले त्यस इङ्गुदीको फल संकलन गरेर त्यसको तेल निकाल्नु र त्यसै तेलद्वारा पुरुषोत्तम महिनाभरि भगवानको अगाडि दीप बाल्नु। हे मणिग्रीव, भगवान पुरुषोत्तम कहिले पनि महँगा सामग्रीका भोका हुनुहुन्न। उहाँ त केवल मनुष्यको आन्तरिक भाव र निष्ठाको भोक हुनुहुन्छ।
यस समय यस भयानक वनमा बस्दै गरेका तिम्रा जस्ता दरिद्र र असहाय मनुष्यको लागि यो युङ्गुदीको तेलको दीप दान बाहेक आफ्नो भाग्य बदल्ने र पाप मुक्त हुने अर्को कुनै पनि सजिलो सुलभ र उत्तम उपाय छैन। यो मेरो वचन हो, यसलाई दृढताका साथ पालन गर्नु। महर्षि अगस्त्य राजा चित्रबाहुलाई आफ्नो कथा सुनाउँदै अगाडि भन्नुहुन्छ, हे राजन चित्रबाहु, मणिग्रीव र उसकी पत्नीलाई यस प्रकार पुरुषोत्तम मासको दीपदानको परम दुर्लभ र कल्याणकारी गुप्त रहस्य बताइसकेपछि ती श्रेष्ठ ब्राह्मण उग्रदेव आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न तयार हुनुभयो। उहाँले आफ्ना दुवै हातमा साक्षात मुरली लिनुभएका गोपी जनवल्लभ पिताम्बरधारी भगवान श्रीकृष्णको दिव्य स्वरूपको आफ्नो हृदयमा स्मरण गर्नुभयो। उहाँको मुखबाट हरे कृष्ण कृष्ण कृष्ण हरे हरे को मधुर ध्वनि निस्किन थाल्यो। उहाँको अनुहारमा एउटा अपूर्व चमक र शान्ति थियो। उहाँ मणिग्रीव र उसकी पत्नीलाई मंगल आशीर्वाद दिँदै उनीहरूको झुपडीबाट निस्किएर साक्षात त्रिवेणी संगम भएको परम पवित्र तीर्थराज प्रयागको तर्फ पैदल नै अगाडि बढ्नुभयो। हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यो ध्वनिका साथ उग्रदेव त्यहाँबाट अगाडि बढ्दै जानुभयो। उग्रदेव त्यहाँबाट गएपछि मणिग्रीव र उसकी पत्नीको मनमा गुरुवचन र भगवान पुरुषोत्तम प्रति अथाह श्रद्धा जागृत भयो। उनीहरूले आफ्नो दरिद्रता र कष्टलाई बिर्सिएर केवल त्यस पवित्र महिनाको प्रतीक्षा गर्न थाले। उनीहरूले दिनहरू गर्न थाले र आफ्नो जीवनलाई पूर्ण रूपमा सात्विक बनाउनतिर लागे। महर्षि अगस्त्य भन्नुहुन्छ, हे महाराज चित्रबाहु, उग्रदेवको प्रस्थानपछि मणिग्रीव र उसकी पत्नीको जीवनको उद्देश्य नै बदलियो। उनीहरू अब साधारण वनवासी रहेनन्, उनीहरू त भगवान पुरुषोत्तमका परम साधक बनेका थिए। गुरुले बताए अनुसार पुरुषोत्तम मास आउन अझै 2 महिना बाँकी थियो। ती 2 महिना उनीहरूले बेकारमा बिताएनन्। उनीहरूले आफ्नो सम्पूर्ण समय इङ्गुदीको फल संकलन गर्नमा लगाए। त्यो घोर वनमा इङ्गुदीका रुखहरू सजिलै भेटिँदैन थिए र तिनका फलहरू टिप्न पनि धेरै कठिन थियो। ती रुखहरूमा ठूला ठूला काँडा हुन्थे। मणिग्रीव दिनभरि जंगलको कुना कुनामा भौतारिएर काँडाहरूले आफ्ना हात खुट्टा कोरिँदा पनि प्रभाव नगरी केवल भगवानको नाम जप गर्दै ती फलहरू टोखरीमा भरेर आश्रममा ल्याउँथ्यो। उसकी पत्नीले ती फलहरूलाई घाममा सुकाउँथिन् र त्यसपछि ढुङ्गाले कुटेर पानीमा उमालेर बडो मेहनत र परिश्रमका साथ बत्ती बाल्ने तेल तयार पार्दथिन्। ती 2 महिना उनीहरूले एउटै पनि हिंसक कार्य गरेनन्। मणिग्रीवले